0: और दोस्तों ये पसंद थी जनाब परदेसी मजीद साहब की, जिन्होंने मोहब्बत भरा सलाम भेजा है जनाब खालिद साहब और शकील भाई और रिजवान रिजवी साहब के लिए। और देखिए किस कदर खुशाइन बात है कि हमारे हमरा बर्नले से शकील भाई मौजूद हैं, आइए उनसे मिलते हैं। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू।
0: वाला इबादिल्लाहि सालेहीन। कैसे हैं शकील भाई?
1: जी अल्लाह की मेहरबानी, आपकी दुआएं हैं, सब ठीक है, आप सुनाए।
0: अल्लाह का बड़ा फजल करम है, जितना शुक्र अदा किया जाए कम है।
1: शुक्र है। तो तमाम सुनने वालों को मेरे तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: मैं सूफी अब्दुल करीम साहब, खालिद सलीम मीर साहब, रिजवान रिजवी उनकी अलिया है, चौधरी रुखसार साहब है, नवीद भाई अगर सुन रहे हो तो, माइयों परवेश साहब है, तारिक जुल्फी साहब, तोसीफा मदा मजीद भाई, वसीम शाह है, खिजर भाई, इलाज शबिया नकवी साहब, अयूब भाई है, महबूब शाह।
0: आपका मोहब्बत भरा सलाम पहुंचा आपके अहबाब तक जनाब।
1: शुक्रिया। तो एक बज़्म अंसारी उनकी गजल है।
0: गजल अंसारी?
1: बज़्म,
0: हाँ बज़्म अंसारी, बहुत बड़ा नाम है, अता कीजिए। जी।
1: जबान से करके इजहार हकीकत आप ही मैंने,
0: आहा,
1: जबान से करके इजहार हकीकत आप, हकीकत आप ही मैंने,
0: आहा,
1: जमाने भर को अपना कर लिया है नुकता छी मैंने।
0: वाह वाह वाह,
1: शुक्रिया। जुनून है, बेखुदी है, बेकली है, बेकरारी है।
0: वाह वाह वाह वाह।
1: जुनून है, बेखुदी है, बेकली है, बेकरारी है।
0: वाह वाह वाह वाह।
1: मोहब्बत की, मोहब्बत की है या पी ली शराब आतशी मैंने।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह।
1: शुक्रिया। ये आलम कौन सा आलम है, दूरी या अधूरी है?
0: आहा।
1: ये आलम कौन सा आलम है, दूरी है या अधूरी है?
0: वाह वाह वाह वाह।
1: उसी को रूबरू पाया जब आंखें बंद की मैंने।
0: वाह वाह। उसी को रूबरू पाया जब आंखें बंद की मैंने।
1: मैंने, शुक्रिया। दमे नजारा कोई देखे नजरों का मेरी आलम।
0: आहा।
1: दमे नजारा कोई देखे नजरों का मेरी आलम, उसे यूं देखता हूँ जैसे देखा ही नहीं मैंने।
0: वाह वाह वाह वाह भाई, क्या इंतखाब है भाई, वाह वाह अता कीजिए।
1: दमे नजारा को देखे नजरों का मेरी आलम,
0: आहा,
1: उसे यूं देखता हूँ जैसे देखा ही नहीं मैं।
0: वाह वाह वाह वाह।
1: अरे ओ सामने आकर आंखें फेरने वाले,
0: अरे वो सामने आकर आंखें फेरने वाले,
1: तेरी खातिर जमाने से फेर ली निगाहें मैंने।
0: वाह वाह वाह वाह भाई, वाह वाह वाह वाह, तेरी खातिर, आ,
1: अरे वो सामने आकर आंखें फेरने वाले, तेरी खातिर जमाने से फेर ली निगाहें मैंने।
0: वाह वाह वाह वाह।
1: खुदा महफूज रखे दोस्तों से भी के देखे हैं।
0: आहा।
1: खुदा महफूज रखे दोस्तों से भी के देखे हैं, लिबा से दोस्ती में कितने मारे आस्ती मैंने।
0: वाह वाह वाह, मारे आस्ती, आहा क्या तजवी है, वाह वाह वाह आता कीजिए।
1: खुदा महफूज रखे दोस्तों से भी के देखे हैं,
0: आहा,
1: लिबा से दोस्ती में कितने मारे आस्ती मैंने।
0: आहा।
1: प्रिया तो आप ही शेयर करते हैं।
0: अता कीजिए।
1: मोहब्बत जिंदगी है बज़्म लेकिन लोग कहते हैं,
0: मोहब्बत जिंदगी है बज़्म लेकिन लोग कहते हैं,
1: कि जामे जहर को समझा है जामे अंग भी मैंने।
0: वाह वाह वाह वाह भाई, वाह वाह वाह वाह।
1: मोहब्बत जिंदगी है बज़्म लेकिन लोग कहते हैं,
0: वाह वाह वाह वाह,
1: कि जामे जहर को समझा है जामे अंग
0: जिंदगी मैंने। भाई वाह क्या बात है।
1: तो एक गजल है हमारे सैफ जुल्फी।
0: हाँ सैफ जुल्फी जी, अता कीजिए अता कीजिए।
1: की आज बरसी है।
0: अच्छा, अल्लाह ताला उनके दर्जात को बुलंद फरमाए, जन्नतुल फिरदौस में आला मकाम अता फरमाए, मगफिरत फरमाए। आपके कलाम को बे इंतहा सराह रहे हैं खारियां गुजरात से परदेसी मजीद साहब।
1: शुक्रिया मजीद भाई। सैफ जुल्फी कहते हैं
0: जी,
1: یادوں کی گونج ذہن سے باہر نکالیے،
0: یادوں کی گونج لہر سے باہر نکالیے،
1: گنبد نہ چیخ اٹھے کوئی در نکالیے۔
0: کیا بات ہے، کیا نئی تجویز ہے، گنبد نہ چیخ اٹھے، بھائی عطا کیجیے۔
1: یادوں کی گونج ذہن سے باہر نکالیے،
0: واہ واہ واہ واہ،
1: گنبد نہ چیخ اٹھے کوئی در نکالیے،
0: واہ واہ واہ واہ۔
1: رکھیے شناوری کا بھرم کچھ نہ کچھ ضرور،
0: رکھیے شناوری کا بھرم کچھ نہ کچھ ضرور،
1: موتی نہ ہاتھ آئے تو پتھر نکالیے۔
0: کیا بات ہے، کیا بات ہے بھائی، واہ واہ واہ واہ۔
1: منظور ہے غرور سنا کی اگر شکست،
0: منظور ہے غرور سنا کی اگر شکست،
1: گلشن سے رنگ و بو کے لشکر نکالیے،
0: واہ واہ واہ واہ بھائی، واہ واہ واہ واہ۔
1: منظور ہے غرور سنا کی اگر
0: شکست،
1: گلشن سے رنگ و نور کے لشکر نکالیے،
0: واہ واہ، گلشن سے رنگ و نور کے لشکر، کیا بات ہے، نئی تجویزات ہیں، ہاں ہاں۔
1: رکھیے بعزم خاص رہے زیست میں قدم،
0: آہا،
1: منزل بڑی کٹھن ہے مگر در نکالیے،
0: واہ۔
1: دشمن بھی تیر جوڑ کے بیٹھا ہے گھات میں،
0: دشمن بھی تیر جوڑ کے بیٹھا ہے گھات میں،
1: خندق سے دیکھ بھال کے اب سر نکالیے،
0: واہ واہ واہ واہ بھائی، واہ واہ واہ واہ، آتا کیجیے۔ دشمن بھی،
1: دشمن بھی تیر جوڑ کے بیٹھا ہے گھات میں،
0: آہا،
1: خندق سے دیکھ بھال کے اب سر نکالیے،
0: آہا۔
1: پھر دوست کو لگائیے دل سے بسد شوق،
0: پھر دوست کو لگائیے دل سے بسد شوق،
1: پھر اپنی آستین سے خنجر
0: خنجر نکالیے، بھائی واہ واہ واہ واہ، عطا کیجیے، عطا کیجیے، پھر اپنی آستین سے،
1: پھر دوست کو لگائیے دل سے بسد خلوص،
0: آہا،
1: پھر اپنی آستین سے خنجر نکالیے،
0: واہ واہ واہ واہ واہ واہ واہ واہ۔
1: جو ہو سکے تو وقت کی زنجیر توڑ کر،
0: جو ہو سکے تو وقت کی زنجیر توڑ کر،
1: شام و سحر کا پاؤں سے چکر نکالیے،
0: کیا بات ہے، کیا خوبصورت انتخاب بھائی، واہ واہ واہ واہ،
1: شکریہ۔ تو آخری شعر مت ہیں
0: جی،
1: زلفی گلی میں آج بہت تیز ہے ہوا،
0: زلفی گلی میں آج بہت تیز ہے ہوا،
1: اس کاغذی بدن کو نہ باہر نکالیے،
0: واہ واہ واہ واہ واہ۔
1: یہ شعر زلفی سیر کی برسی تھی،
0: شکیل بھائی، سیر زلفی کا تعلق لندن سے تھا نا میرا خیال،
1: ہو سکتا ہے،
0: اللہ تعالیٰ ان کے درجات کو بلند فرمائے، جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے،
1: ذوالفقار،
0: ہاں ذوالفقار زلفی جس سے بھی لکھا انہوں نے، صحیح کہہ رہے ہیں آپ۔ چلیے، بہت خوشی ہوئی آپ سے بات کر کے، اور ایک مرتبہ پھر آپ کو پیغام پہنچا ہے پردیسی مجید صاحب کا، جی کیا بات ہے جی، دل خوش ہوا، بہت شکریہ، اللہ حافظ، اللہ حافظ۔